0: کی شاعری دل کے بند دروازوں پر دستک دیتی ہے.
1: خون سے ہے کیوں بھیگا جسم یہ شکیل اپنا، زخم کیوں میں کھایا ہوں پتھروں کو ہے معلوم. اندر شاعر پیدا ہو رہا تھا، میں روم پہ گیا اور لیٹ گیا، میرے بازو میں ریڈیو تھا، ایک غزل بج رہی تھی، دو جماں دلوں کا غم دوریاں سمجھتی ہیں، اور اس غزل کے ساتھ ساتھ میری غزل شروع. ریڈیو اسٹیشن کا بھی دخل ہے میرے اندر شاعر پیدا ہونے میں.
0: وہ ہے شاعر اور گیتکار شکیل اعظمی.
2: ایک ٹکڑا دھوپ کا.
0: اس منگلوار سیلولوئڈ کے ستارے ہیں مشہور شاعر اور گیتکار شکیل اعظمی.
1: مشکل حالات پیدا کر دیے تھے انوبھو سنہا صاحب نے. ہم اسٹوڈیو میں رات میں کام کر رہے ہیں اور میں سمجھ نہیں پا رہا ہوں کہ مجھے کیا لکھنا ہے. ملک کے سبھی گانے تھے مشکل، کیونکہ وہ فلم ہی ایسی تھی اور سچویشن ہی سب ایسی تھی.
0: 30 جون شام 4 بجے صرف وویدھ بھارتی پر.
3: विविध भारती पर आ रहे हैं साहित्य जगत के जाने माने लेखक हरिशंकर राठी. आपसे साझा करेंगे अपनी लेखन यात्रा.
4: किशोरावस्था से ही मैं कहीं न कहीं अपनी भाषा में व्यंग का प्रयोग करता था. हास्य भी मेरे अंदर था और मैं बहुत विनोद किया करता था. जो स्वाभाविक रूप से मेरे व्यंग निकलते थे किसी मुद्दे पर, वो कुछ लोगों ने कहा कि आप तो बड़ा अच्छा व्यंग बोल लेते हैं. ये बड़े मजे की बात है कि बाद में चल करके व्यंग मेरी प्रमुख विधा हो गई.
3: तो सुनना न भूले कार्यक्रम आज के मेहमान 1 जुलाई शाम 4 बजे सिर्फ विविध भारती पर.
5: विविध भारती राष्ट्रीय सेवा देश की सुरीली धड़कन से अभी आप सुन रहे हैं कार्यक्रम चित्रलोक. लीजिए सुनिए मीका सिंह की आवाज में शुभ मंगल ज्यादा सावधान. इस फिल्म का गाना लिखा है वायु ने और संगीतबद्ध किया है तनिष्क वायु ने.